तपाईका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: संगीत मनोरंजन र नया अनुभूति का साथ
1: दुनिया भरी का श्रोताहरुको रोजाई
0: अब हर एक समय हर एक ठाउँमा
1: तपाईंको आफ्नै डिजिटल साथी।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: बाबु पानीको बिल तिरिदे ल
1: तिरिदे
2: बाबु बत्तीको बिल तिर्दे आज
1: ल ल
2: तिरिदे
0: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
1: ल त्यो पनि तिर्दे
0: तर सबै कुरा यति छिटे कसरी तिरिस
1: किनकि मसँग हाम्रो पात्र छ
3: हाम्रो पात्र त मसँग पनि छ
1: तर पेमेन्ट कसरी
4: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
5: सङ्गीत मनोरञ्जन र नयाँ अनुभूतिका साथ
6: दुनियाँभरिका श्रोताहरूको रोजाई
5: अब हरेक समय हरेक ठाउँमा
6: तपाईँको आफ्नै डिजिटल साथी।

ढाकाको मिठास नेपाली मनको आवाज तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको

0: नमस्कार, म लोक तथा दोरी गायक विनय खत्री।
1: गालैमा कोठी छुम्की एकचोटि, गालैमा कोठी छुम्की एकचोटि, बरिदै रसिलो गालैमा।
0: तपाईँहरू यति बेला सुन्दै हेर्नुहुन्छ ग्लोबल रेडियो संसारभरिबाट, र नारीहरूको महान चाड हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनीहरूलाई त्यसको शुभकामना सहित यो वर्ष पनि मेरो नयाँ तीज कोसेली बजारमा आइसकेको छ, मादालु तालैमा छ। यो गीतमा म स्वयं विनय खत्री र माया केसीको स्वरमा सजिएको गीत छ भने, यसमा लय हुमनाथ कुँवरले गर्नुभएको छ भने, शब्द सिर्जना गणेश अधिकारीले गर्नुभएको छ, यसमा मोडलिङ स्वयं मेरो छोरी वन्दना खत्री र गोविन्द पहाडीले गर्नु भएको छ, भर्खरै मात्रामा बजारमा आएको छ। सम्पूर्ण श्रोताहरूले यो मादलको तालैमा छ गीतलाई मन पराइदिनु होला सबैजनाले। यति बेला म युएबाट यो भोइस म यहाँहरू समक्ष छोड्दैछु, युएलाई कर्मथलो बनाएर म यति बेला युएको दुबईमा बसिरहेको छु, र प्रवासमा रहेर पनि नेपाली गीत सङ्गीत क्षेत्रलाई अगाडि बढाउँदै आजसम्म आइरहेको छु, र यहाँहरूको साथ सपोर्ट मलाई अवश्य पनि मिलिरहेको छ। सम्पूर्ण मेरा प्रिय श्रोताहरूलाई यो गीत माया गरिदिनु होला, सुनिदिनु होला भन्न चाहन्छु। हस्त, नमस्कार।

कानको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साथ।

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो आवाज।

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो आवाज

मनको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साथ।

ढाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको स

ढाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो

ढाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो

ढाकाको मिठास नेपाली मनको आवाज तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति सङ्गीत र मन ग्लोबल रेडियो जीवनको साथ

ढाकाको मिठास नेपाली मनको आवाज तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको

ढाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साथ।

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो आवाज।

0: भाषा साहित्य संस्कृति र सम्पदा समेटिएको एकमात्र रेडियो साहित्य पोस्ट र साहित्य पोस्ट .com।
1: हामी परीक्षण प्रसारणमा रहेका छौँ। हामीलाई सुन्दै गर्नुहोला।

बिहानीको चिया चुस्कीसँगै अन्धेरीको निधेरीसम्म, परदेशका अग्ला भवनसँगै गाउँका कलकल पँधेरीसम्म, साहित्य पोस्ट .com साहित्यिक यात्राको साथी।

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो आवाज।

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो आवाज।

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो आवाज।

ढाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो आवाज।

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो आवाज।

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो आवाज।

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो आवाज।

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो आवाज

0: हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा आमाहरू तथा सम्पूर्ण दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। तीजले हाम्रो मौलिक संस्कृति परम्परा आपसी प्रेम र सद्भावलाई अझ मजबुत बनाओस्। भगवान शिव र माता पार्वतीको कृपाले सबैको जीवनमा खुसी र समृद्धि छाओस्। हरितालिका तीजको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। ग्लोबल रेडियो परिवार।
1: लोक भाकाको मिठास, नेपाली मनको आवाज, तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, जहाँ गुन्जिन्छन् नेपाली लोकगीत, जहाँ जोडिन्छन् संस्कृति, संगीत र मन। ग्लोबल रेडियो, जीवनको साँचो आवाज।

0: हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा आमाहरू तथा सम्पूर्ण दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। तीजले हाम्रो मौलिक संस्कृति परम्परा आपसी प्रेम र सद्भावलाई अझ मजबुत बनाओस्। भगवान शिव र माता पार्वतीको कृपाले सबैको जीवनमा खुसी र समृद्धि छाओस्। हरितालिका तीजको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। ग्लोबल रेडियो परिवार।
1: लोक भाकाको मिठास, नेपाली मनको आवाज, तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, जहाँ गुन्जिन्छन् नेपाली लोकगीत, जहाँ जोडिन्छन् संस्कृति, संगीत र मन। ग्लोबल रेडियो, जीवनको साँचो आवाज।

0: हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा आमाहरू तथा सम्पूर्ण दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। तीजले हाम्रो मौलिक संस्कृति परम्परा आपसी प्रेम र सद्भावलाई अझ मजबुत बनाओस्। भगवान शिव र माता पार्वतीको कृपाले सबैको जीवनमा खुसी र समृद्धि छाओस्। हरितालिका तीजको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। ग्लोबल रेडियो परिवार।
1: लोक भाकाको मिठास, नेपाली मनको आवाज, तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, जहाँ गुन्जिन्छन् नेपाली लोकगीत, जहाँ जोडिन्छन् संस्कृति, संगीत र मन। ग्लोबल रेडियो, जीवनको साँचो आवाज।

हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा आमाहरू तथा सम्पूर्ण दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। तीजले हाम्रो मौलिक संस्कृति परम्परा आपसी प्रेम र सद्भावलाई अझ मजबुत बनाओस्। भगवान शिव र माता पार्वतीको कृपाले सबैको जीवनमा खुसी र समृद्धि छाओस्। हरितालिका तीजको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। ग्लोबल रेडियो परिवार। हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा आमाहरू तथा सम्पूर्ण दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। तीजले हाम्रो मौलिक संस्कृति परम्परा आपसी प्रेम र सद्भावलाई अझ मजबुत बनाओस्। भगवान शिव र माता पार्वतीको कृपाले सबैको जीवनमा खुसी र समृद्धि छाओस्। हरितालिका तीजको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। ग्लोबल रेडियो परिवार।

0: नमस्कार, म लोक तथा दोहोरी गायक विनय खत्री।
1: गालैमा कोठी छुम्की एकचोटि, गालैमा कोठी छुम्की एकचोटि, बरिदै रसिलो गालैमा।
0: तपाईँहरू यति बेला सुन्दै हेर्नुहुन्छ ग्लोबल रेडियो संसारभरिबाट, र नारीहरूको महान चार हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनीहरूलाई त्यसको शुभकामना सहित यो वर्ष पनि मेरो नयाँ तीज कोसेली बजारमा आइसकेको छ, मादारु तालैमा छ। यो गीतमा म स्वयं विनय खत्री र माया केसीको स्वरमा सजिएको गीत छ भने, यसमा लय हमनाथ कुँवरले गर्नुभएको छ भने, शब्द सिर्जना गणेश अधिकारीले गर्नुभएको छ। यसमा मोडलिङ स्वयं मेरो छोरी वन्दना खत्री र गोविन्द पहाडीले गर्नुभएको छ। भर्खरै मात्रामा बजारमा आएको छ। सम्पूर्ण श्रोताहरूले यो मादारु तालैमा छ गीतलाई मन पराइदिनु होला सबैजनाले। यति बेला म युएबाट यो भोइसमा यहाँहरू समक्ष छोड्दैछु। युएलाई कर्मठोलो बनाएर म यति बेला युएको दुबईमा बसिरहेको छु, र प्रवासमा रहेर पनि नेपाली गीत सङ्गीत क्षेत्रलाई अगाडि बढाउँदै आजसम्म आइरहेको छु, र यहाँहरूको साथ सपोर्ट मलाई अवश्य पनि मिलिरहेको छ। सम्पूर्ण मेरा प्रिय श्रोताहरूलाई यो गीत माया गरिदिनु होला, सुनिदिनु होला भन्न चाहन्छु। हस्त, नमस्कार।

हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा आमाहरू तथा सम्पूर्ण दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र दीर्घायुको

हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। तीजले हाम्रो मौलिक संस्कृति, परम्परा, आपसी प्रेम र सद्भावलाई अझ मजबुत बनाओस्। भगवान शिव र माता पार्वतीको कृपाले सबैको जीवनमा खुसी र समृद्धि छाओस्। हरितालिका तीजको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। ग्लोबल रेडियो परिवार।

0: हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा आमाहरू तथा सम्पूर्ण दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। तीजले हाम्रो मौलिक संस्कृति परम्परा आपसी प्रेम र सद्भावलाई अझ मजबुत बनाओस्। भगवान शिव र माता पार्वतीको कृपाले सबैको जीवनमा खुसी र समृद्धि छाओस्। हरितालिका तीजको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। ग्लोबल रेडियो परिवार।
1: लोक भाकाको मिठास, नेपाली मनको आवाज, तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, जहाँ गुन्जिन्छन् नेपाली लोकगीत, जहाँ जोडिन्छन् संस्कृति, संगीत र मन। ग्लोबल रेडियो, जीवनको साँचो आवाज।

हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा आमाहरू तथा सम्पूर्ण दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। तीजले हाम्रो मौलिक संस्कृति परम्परा आपसी प्रेम र सद्भावलाई अझ मजबुत

0: हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा आमाहरू तथा सम्पूर्ण दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। तीजले हाम्रो मौलिक संस्कृति परम्परा आपसी प्रेम र सद्भावलाई अझ मजबुत बनाओस्। भगवान शिव र माता पार्वतीको कृपाले सबैको जीवनमा खुसी र समृद्धि छाओस्। हरितालिका तीजको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। ग्लोबल रेडियो परिवार।
1: लोक भाकाको मिठास, नेपाली मनको आवाज, तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, जहाँ गुन्जिन्छन् नेपाली लोकगीत, जहाँ जोडिन्छन् संस्कृति, संगीत र मन। ग्लोबल रेडियो, जीवनको साँचो आवाज।

0: हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा आमाहरू तथा सम्पूर्ण दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। तीजले हाम्रो मौलिक संस्कृति परम्परा आपसी प्रेम र सद्भावलाई अझ मजबुत बनाओस्। भगवान शिव र माता पार्वतीको कृपाले सबैको जीवनमा खुसी र समृद्धि छाओस्। हरितालिका तीजको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। ग्लोबल रेडियो परिवार।
1: लोक भाकाको मिठास, नेपाली मनको आवाज, तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, जहाँ गुन्जिन्छन् नेपाली लोकगीत, जहाँ जोडिन्छन् संस्कृति, संगीत र मन। ग्लोबल रेडियो, जीवनको साँचो आवाज।

0: हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा आमाहरू तथा सम्पूर्ण दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। तीजले हाम्रो मौलिक संस्कृति परम्परा आपसी प्रेम र सद्भावलाई अझ मजबुत बनाओस्। भगवान शिव र माता पार्वतीको कृपाले सबैको जीवनमा खुसी र समृद्धि छाओस्। हरितालिका तीजको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। ग्लोबल रेडियो परिवार।
1: लोक भाकाको मिठास, नेपाली मनको आवाज, तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो, जहाँ गुन्जिन्छन् नेपाली लोकगीत, जहाँ जोडिन्छन् संस्कृति, संगीत र मन। ग्लोबल रेडियो, जीवनको साँचो आवाज।

हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा आमाहरू तथा सम्पूर्ण दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य र दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। तीजले हाम्रो मौलिक संस्कृति परम्परा आपसी प्रेम र सद्भावलाई अझ मजबुत बनाओस्। भगवान शिव र माता पार्वतीको कृपाले सबैको जीवनमा खुसी र समृद्धि छाओस्। हरितालिका तीजको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। ग्लोबल रेडियो परिवार।

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो आवाज।

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो आवाज।

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो आवाज

ढाकाको मिठास नेपाली मनको आवाज तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो आवाज।

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो आवाज।

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो आवाज।

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो आवाज

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो आवाज।

ढाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो आवाज।

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो आवाज।

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो आवाज।

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो आवाज।

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो आवाज।

ढाकाको मिठास नेपाली मनको आवाज तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो आवाज।

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो आवाज।

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाईँ सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो आवाज।

लोक भाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति

ढाकाको मिठास नेपाली मनको आवाज तपाई सुन्दै हुनुहुन्छ ग्लोबल अनलाइन रेडियो जहाँ गुन्जिन्छन् नेपाली लोकगीत जहाँ जोडिन्छन् संस्कृति संगीत र मन ग्लोबल रेडियो जीवनको साँचो आवाज

हाम्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानुपर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: बाबु पानीको बिल तिरिदे ल
1: तिरिदे
2: बाबु बत्तीको बिल तिर्दे आज
1: ल ल तिरिदे
3: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
1: ल त्यो पनि तिर्दे
0: तर सबै कुरा यति छिटै कसरी तिरिस
1: किनकि मसँग हाम्रो पात्र छ
4: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
1: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।

0: श्रोताहरूको रोजाई
1: अब हरेक समय हरेक ठाउँमा
0: तपाईँको आफ्नै डिजिटल साथी।

0: मित्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: You are listening Global Online Radio, a real sound of life.

0: श्रोताहरूको रोजाइ
1: अब हरेक समय हरेक ठाउँमा
0: तपाईँको आफ्नै डिजिटल साथी।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: बाबु पानीको बिल तिरिदे ल
1: तिरिदे
2: बाबु बत्तीको बिल तिर्दे आज
1: ल ल तिरिदे
0: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
1: ल त्यो पनि तिर्दे
0: तर सबै कुरा यति छिटै कसरी तिरिस
1: किनकि मसँग हाम्रो पात्र छ
3: हाम्रो पात्र त मसँग पनि छ
1: तर पेमेन्ट कसरी
4: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

0: श्रोताहरूको रोजाई
1: अब हरेक समय हरेक ठाउँमा
0: तपाईँको आफ्नै डिजिटल सा

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: श्रोताहरूको रोजाइ
1: अब हरेक समय हरेक ठाउँमा
0: तपाईँको आफ्नै डिजिटल साथी।

0: श्रोताहरूको रोजाइ
1: अब हरेक समय हरेक ठाउँमा
0: तपाईँको आफ्नै डिजिटल साथ।

0: मात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: Global Online Radio, a real sound of life.

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: बाबु पानीको बिल तिरिदे
1: ल तिरिदे
2: बाबु बत्तीको बिल तिर्दे आज
1: ल तिरिदे
0: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
1: ल त्यो पनि तिर्दे
0: तर सबै कुरा यति छिटै कसरी तिरिस
1: किनकि मसँग हाम्रो पात्र छ
3: हाम्रो पात्र त मसँग पनि छ
1: तर पेमेन्ट कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।

0: श्रोताहरूको रोजाई
1: अब हरेक समय हरेक ठाउँमा
0: तपाईँको आफ्नै डिजिटल

0: श्रोताहरूको रोजाइ
1: अब हरेक समय हरेक ठाउँमा
0: तपाईँको आफ्नै डिजिटल साथी।

0: पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: Global Online Radio, a real sound of life.